और सामुंग यागुलो हान्यो हाय फाइदियो जरो खनालाई नै खनाथतो र सामुंग सचिन्द्र देवर्मानी खोक्दै रसाबसा र सामुंग